ہمارے اچھا تو جب ایف آئی آر کی بنیاد آپ مضبوط رکھتے ہیں, اس پہ وہ تمام لوازمات جو قانون کی منشا ہے ہونے چاہیے وہ آپ ڈال دیتے ہیں, اور بے گناہ لوگوں کو اس میں آپ چارج نہیں کرتے, آپ گنہگاروں کے خلاف ہی ایف آئی آر کرتے ہیں, تو اس کا ہمیشہ آپ کو یہ فائدہ ہوتا ہے کہ آپ کا کیس جو ہے وہ مضبوط ہوتا ہے. اس کے بعد ایک اور دوسری چیز جو میں نے دیکھی اپنے پریکٹیکل لائف میں, کہ جب کوئی گواہ عدالت میں پیش ہوتا ہے, چشمدید گواہ, ضروری اہم گواہ ہوتا ہے, وہاں پہ اب ظاہر ہے جو ملزم کا وکیل ہے اس نے جرح کرنی ہے. آپ نے جو بیان کیا اب اس بیان کے اوپر آپ سے جرح کی جائے گی, آپ سے سوال و جواب کیے جائیں گے, آپ سے پوچھا جائے گا کہ آپ نے یہ جو بات کی ہے یہ کس طرح تھی, کتنے بجے کا ٹائم تھا, کون کون آیا, کس طرح آیا, گھر سے کب نکلے, کس وقت نکلے, یہ تو یہ وکیل کی ذمہ داری ہوتی ہے, وہ گواہ سے سوال پوچھتا ہے. وہاں ایک بہت بڑی غلطی جو گواہ کر بیٹھتا ہے وہ یہ ہے کہ وہ غصہ ہو جاتا ہے. اب وکیل تو چاہتا یہی ہے کہ وہ گواہ کو غصہ کرے, جب گواہ غصہ ہوگا وہ اپنا ٹیمپر لوز کرے گا, جیسے ہی وہ غصہ ہوگا وکیل خوش ہو کے اور زیادہ سخت سوال پوچھے گا, اور زیادہ سخت سوال پوچھے گا, اور جیسے ہی سخت سوالوں کی بھوچار شروع ہوگی اس کے ساتھ ساتھ گواہ جو ہے وہ اصل مدعے سے ہٹ کے غلط طرف جائے گا اور ایسے جوابات دے گا جن جوابات سے اس کو نقصان اٹھانا پڑے گا, اس کا کیس جو ہے وہ برباد ہو جائے گا, اس کا کیس خراب ہو جائے گا. اب کہنے کا مقصد یہ ہے کہ آپ نے جب گواہی دینے آنا ہے, عدالت کے روبرو گواہ بطور گواہ پیش ہونا ہے, تو بالکل ٹھنڈے دماغ سے آپ نے آ کے وہاں پہ گواہی دینی ہے. ٹھیک ہے, آپ کا باپ مرا ہوگا, آپ کا بھائی مرا ہوگا, آپ کا بیٹا مرا ہوگا, آپ کے لیے تکلیف دہ بات ہوگی, وہی باتیں دوبارہ وکیل ریپیٹ کرتا ہے کہ وہ کتنے بجے کا ٹائم تھا, پھر آپ نے جس ڈاٹسن پہ لے کے آئے اس کا نمبر نوٹ کیا, آپ کے ہاتھ پہ خون لگا کپڑوں پہ, تو یہ کسی بھی پیارے کو کھو دینے کے بعد اس سے اس طرح کے سوال پوچھنا یہ انسان کو تکلیف تو ضرور دیتے ہیں, لیکن مجبوری ہے تو ہوتی ہے وکیل کی, کیونکہ اس کو اپنے کلائنٹ کو تو ڈیفینڈ کرنا ہوتا ہے. وہ اگر ملزم کی وکالت کر رہا ہے تو اس نے ظاہر ہے ملزم کو اس نے ڈیفینڈ تو کرنا ہے, اس نے ملزم کو تحفظ فراہم کرنا ہے, اس نے ملزم کو تحفظ فراہم کرنے کے لیے یہ تمام تر چیزیں کرنی ہیں, دیکھنی ہیں, تو وہ تو اس کے مطابق ہی یہ سب دیکھتا ہے, کرتا ہے, اور اس کی یہی کوشش ہوتی ہے, اس کی یہی منشا ہوتی ہے کہ وہ جو ہے اپنے جو موکل ہے اس کو کسی طرح سے چھٹوا کے لے آئے, اس کو وہاں سے نکال کے لے آئے. لیکن اصل چیز جو آپ لوگوں کو پتا ہونی چاہیے وہ یہ ہے کہ آپ نے اپنا کیس خود ثابت کرنا ہے, اور اس کے لیے آپ کو ٹھنڈے دماغ سے وہاں پہ گواہی دینی ہے. آپ نے غصہ نہیں ہونا, آپ نے غصہ نہیں کرنا, آپ نے ٹیمپر لوز نہیں کرنا, آپ نے موقع ہی نہیں دینا وکیل کو کہ وہ آپ سے کوئی ایسی بات اگلوا سکے. دوسرا, آپ نے وہاں لمبی لمبی کہانیاں نہیں سنانی, آپ نے ٹو دا پوائنٹ بات کرنی ہوتی ہے, جو سوال آپ سے پوچھا جا رہا ہے اس سوال کا آپ نے بالکل سیدھا اسٹریٹ فارورڈ جواب دینا ہے. جتنا آپ نے چیزوں کو الجھانے کی کوشش کی, جتنا آپ آگے جاتے ہیں چیزوں کو الجھاتے ہیں, اتنا آپ کے لیے مسئلہ بن جاتا ہے, اور پھر آپ کی گواہی جو ہے وہ غلط ہو جاتی ہے. یہ تو فوجداری مقدمات کے حوالے سے ایک میں نے سرسری سی بات کی, اس کے علاوہ دیوانی مقدمات ہوتے ہیں ہمارے پاس, اراضیات کے متعلق, پیسے کی لین دین کے متعلق. اب ان میں جو سب سے زیادہ مقدمہ ہمیں دیکھنے کو ملتا ہے وہ ہوتا ہے چیک کا. اکثر لوگ جو ہیں وہ چیک دے دیتے ہیں پیسوں کی لین دین کی بس, اور پھر اس چیک میں جب وہ کیش کرانے جاتا ہے بندہ تو پتہ چلتا ہے کہ جی اکاؤنٹ میں پیسے نہیں ہیں. اب جب اکاؤنٹ میں پیسے نہیں ہیں تو اس کا حل کیا نکلے, تو اس کے لیے وہ پھر ایف آئی آر کروانے آتا ہے, جس کو ہم 489F/499F کہتے ہیں. اب یہ ایف آئی آر کروانے کے لیے کچھ چیزوں کا ہونا انتہائی ضروری ہے. سب سے پہلی بات کہ جب کبھی بھی کسی سے آپ چیک وصول کریں, میں یہاں پہ اسپیسیفکلی پہلے 489F کو ڈیل کرتا ہوں, پھر باقی باتوں سچویشنز میں بعد میں آئیں گے. جب کبھی بھی آپ کسی سے لین دین کے معاملے میں چیک وصول کرنے جا رہے ہیں, کسی نے آپ کو چیک دے دیا ہے اور چیک آپ وصول کر رہے ہیں, تو ایک چیز کا بڑا ہی احتیاط کریں, اور وہ چیز یہ ہے کہ وہ چیک گارنٹی چیک نہ ہو. اس چیک کے اوپر کہیں پہ گارنٹی نہ لکھا ہو کہ یہ گارنٹی چیک ہے, وہ چیک کراس چیک نہ ہو, وہ چیک اسی ہی شخص کے نام سے اور سگنیچر سے ایشو کیا جا رہا ہو جس کے نام پہ اکاؤنٹ ہے, اور ود ان 6 months یعنی 6 مہینوں کے اندر اندر آپ نے وہ چیک پیش کرنا ہے بینک پہ. اگر 6 مہینے کا عرصہ گزر جاتا ہے تو پھر بھی ایف آئی آر نہیں ہوگی, گارنٹی چیک ہے پھر بھی ایف آئی آر نہیں ہوگی, کراس چیک ہے پھر بھی ایف آئی آر نہیں ہوگی.
तो चेक वसूल करते हुए इन चीजों का अपने ख्याल रखें। जब बैंक में चेक लेके जाएं तो उन्हें बोलें कि हमें डिसऑनर स्लिप दें। बैंक से डिसऑनर स्लिप लेना भी इंतहाई जरूरी है। उसी की बुनियाद पर थाने जाके आप रिपोर्ट करवा सकते हैं और फिर रिपोर्ट भी होगी। इसके अलावा एक और बात भी आप याद रखें कि रिपोर्ट दर्ज करवाने से आपको आपके पैसे कभी नहीं मिलेंगे। अक्सर लोगों को चेक के मामलात में ये गलती दरपेश होती है, वो कहते हैं कि जी रिपोर्ट तो हमने दर्ज करवा दी है, अब बस हुकूमत जो है वो पकड़ लेगी इस शख्स को और हमें हमारे पैसे मिल जाएंगे। तो एक बात मैं यहाँ पे और वाज़े कर दूं कि रिपोर्ट दर्ज करवाना या रिपोर्ट दर्ज करवाने से कभी भी किसी शख्स को उसके पैसे वापस नहीं मिलते। रिपोर्ट दर्ज करवाने का मतलब यह है कि इस शख्स ने ये जुर्म किया है और उसको इस जुर्म की सजा दी जाए। अब वो सजा हमेशा कैद की सूरत में होती है, कैद दी जाती है। रिपोर्ट में आपकी बाकी आप रिपोर्ट करवाएं, आप कहें कि मुझे घर मिल जाएगा, नहीं, जमीन मिल जाएगी, कोई कब्जा है वो मिल जाएगा, दुकान मिल जाएगी, पैसे मिल जाएंगे, नो, नेवर। अगर आपने अपना घर हासिल करना है, पैसे हासिल करने हैं, रकम हासिल करने हैं, तो रिपोर्ट तो आपने चलो करवा दी, उसने जुर्म किया, आपको बोगस चेक दिया, उसके साथ साथ आप दीवानी अदालत से रुजू करके वहां पे मुकदमा दायर करते हैं पैसों का, कि जो पैसों की लेन देन होती है आपके और उसके माबेन, उसको फिर साबित करते हैं और साबित करके आप पैसे वसूल करते हैं। तो असल बात जो है वो ये है बताने वाली और समझने वाली, जो आपको पता होनी चाहिए, जो आपको समझनी चाहिए, कि जब कभी किसी से चेक वसूल करें लेन देन के मामले में, तो वो चेक गारंटी चेक ना हो, क्रॉस चेक ना हो, उस पर आपका नाम लिखा हो, चेक देने वाले का नाम लिखा हो, उसके सिग्नेचर हो, पैसे लिखे हो, और उस चेक को आगे पीछे से आपने घुमा के अच्छे से देखना है कि इस चेक पे कहीं कोई ऐसी दूसरी बात तो नहीं लिखी कि ये बतौर जमानत दिया जा रहा है। अगर ऐसा कुछ लिखा है तो चेक लेने से फौरन इनकार करें और उस शख्स को कहें कि ये चेक मुझे दूसरा चेक बना के दो जिस पर ऐसी कोई इबारत ना लिखी हो। ये सबसे जरूरी चीज है। उसके बाद जब चेक के अगर डिसऑनर हो जाता है, आप FIR दर्ज करवा लेते हैं, तो FIR दर्ज करवाने के बाद आपने फिल फोर जाके दीवानी मुकदमा दायर करना है पैसों के बस, कि जी मेरे इसने इतने पैसे देने हैं। और वो अगर आपके पास पर नोट लिखा हुआ है, चेक है, तो बहुत अच्छी बात है, वो आप सेशन जज की अदालत में, जिसको हम डिस्ट्रिक्ट जज कहते हैं, उसकी अदालत में दायर करेंगे। और फिर उसको समरी सूट होता है, समरी सूट से मुराद बहुत कम वक्त में उसको खत्म किया जाता है, उसको लंबा नहीं खींचा जाता, उसको कम से कम शॉर्ट पीरियड में उस केस को खत्म किया जाता है। और ये मुकदमा जो है, जो कम वक्त में खत्म करने का है, इसका मकसद ये है कि लोगों के इसमें ज्यादा पैसे फंसे हुए होते हैं, लोगों का नुकसान हो रहा होता है, लोगों को माली नुकसान होता है, पैसे दरकार होते हैं, तो अदालत कहती है जल्द से जल्द इस मुकदमे को खत्म किया जाए, जल्द से जल्द इसको इसके पैसे वापस दिलवाए जाए अगर ये साबित कर लेता है। तो FIR से आपको आपके पैसे कभी नहीं मिलते, पैसे वसूल करने के लिए आपको दीवानी मुकदमा दायर करना पड़ता है।

0: Welcome to Radio Aman 88.4. Zamzam hair shampoo and Zamzam hair oil. Zamzam hair oil. The vikhtano kulakri yo padwa aw vikhtano la war kavi yo qudrati chamak. Chamak. آیا ستاسو په ویښتانو کې خشکی ده؟ ویښتان مو غورځیږي؟ ویښتان مو وده نه کوي یا مو ویښتان ماتیږي؟ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل هم ستاسو دپاره دی. کوم چې ستاسو د ویښتو خشکی خارښ په مکمل توګه ختموي، نو بالکل جی هم اوس ځان له انتخاب وکړئ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل، چې هایست مو یو فدوشی. نو د ملاویدو پتا یاد ساتئ، فرنټیر فرنیچر، چارفای، نایلون مارٹ، مد مقابل گلی گلابی پم، ٹانگ سٹی. رابطہ نمبر 0343-912-1745.
1: You are listening to Radio Aman Network. We got more hits for you, so stay tuned. 88.4 FM.
2: क्या आप बालों के गिरने, खुश्की और कमजोर बालों से परेशान हैं? अब फिक्र छोड़ दें, क्योंकि आ गया है डॉक्टर जैन हेयर ऑयल और शैम्पू आपके बालों की मुकम्मल हिफाजत के लिए. कुदरती अज्जा से तैयार करदा बालों की जड़ों को मजबूत बनाए, बालों को दे कुदरती चमक और नरमी, खुश्की और हेयर फॉल में मददगार. डॉक्टर जैन हेयर ऑयल आपके बालों को इजायत फराहम करें, जबकि डॉक्टर जैन शैम्पू गहराई से साफ करके ताजगी देता है. सिर्फ चंद हफ्तों के इस्तेमाल के बाद महसूस करें मजबूत, घने और सेहतमंद बाल. अपनी खूबसूरती में इजाफा करें और अपने बालों को दें बेहतरीन केयर. आज ही इस्तेमाल करें डॉक्टर जैन हेयर ऑयल और शैम्पू, क्योंकि खूबसूरत बाल आपकी पहचान है. तो पता याद रखिए, हमजा जनरल स्टोर, न्यू बलोसियोटल, टांग सिटी. मोबाइल नंबर 0344-93-63-780. व्हाट्सएप नंबर 0342-26-48-435.
0: بیماری حق دے اویلا جی سنت عمل لے. اویلا جی سنت عمل لے.
3: اوس کچیرے تاسو تا داسے امراض بھی چی تاسو ورنا ڈیر پریشان ایو او ڈیر گرزی دلی کڑی دلی ہو ڈیر گرزی دلی کڑی دلی ہو
0: نو بالکل مایوسکے گئی ماں، مایوسکے گئی ماں. الشفا دوا خانہ شوال مارکیٹ ٹانگ سٹی تا تشریف راوڑے او د حکیم مولانا نور الہدا صاحبنا پل علاج ترلاسہ کولے شی.
3: او د نور معلومات دے پارا پدغ نمبر کال کولے شی
0: 0319-55-23-404.
4: चाहतों के रंग अमन के संग, अमन रेडियो 88.4 नेटवर्क.
5: गुलोनी होरिस्ता पुंदे हो माह के डेरी ज्याते हरा बेवे नु दुम रजर सिंगर टिक्शुले यह हो रेन हो रे माह हो माह के डेरो कपनो क्रिक क्रिक में इस्तेमाल करल हो माते ही सु रिजल्ट ओ फायदा न कड़ारा अउ चिकला मा उरुसा शॉपिंग सेंटर ना जान द पारा इश्म क्रिक क्रीम रावड़ल नु माते डेर जबरदस्त रिजल्ट राको रज गुलोनी हो रे जे हम जान द पारा रावड़म इश्म क्रिक क्रीम کتاسو هم وارو چی مونگ پوند صفا سوترا او حیستشی نیو زل ضرور استعمال کئی اشما کرک کریم.
6: آپ کا اپنا ریڈیو، ریڈیو من 88.4 نیٹ ورک.

0: السلام علیکم.
1: وعلیکم السلام اکرام اکرام مہر صاحب.
0: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
1: جی رمضان کلاشی بات کر رہا ہوں.
0: رمضان صاحب آپ کا میرے پاس نمبر نہیں تھا, میں نے ڈھونڈا, میں نے دعائیں بھی کی آپ کے لیے کہ ہمارا چاہنے والا, ہمارا بڑا, ہمارا محترم ہم سے محبت عقیدہ رکھنے, کہاں غائب ہے؟ ایک مہینہ ڈیڑھ مہینہ ہو گیا ہے.
1: ڈیڑھ دو مہینے ہو گئے. ایک تو آپ کے پروگرام کا یہ ٹائم جو ہے یہ تبدیل ہوا ہے,
0: 5 سے 6 بجے بالکل ہوا ہے.
1: اس پروگرام میں نے کبھی کال نہیں کی, 4 سے 5 جب ہوتا تھا تو میں کالیں کرتا تھا پروگرام میں.
0: بے شک. تو میں مجھے ڈر لگا کہ کوئی ایسا حادثہ, کوئی پریشانی, کوئی ناراضگی نہیں ہوئی ہم سے.
1: نہیں نہیں, ناراضگی کوئی نہیں تھی, بس تھوڑے مصروفیات تھے اور تھوڑا وقت بھی. یہ تقریباً ڈیڑھ دو مہینے ہو گئے میں نے آپ کے پروگرام میں شرکت نہیں کی اور یہ پروگرام مجھ سے مس ہو رہا تھا.
0: جی.
1: اور کل میں نے پھر اشرف جوشی کو کال کی, اشرف جوشی کو.
0: جی جی جی.
1: اور اس سے میں نے کہا کہ اکرام مہر صاحب کا پروگرام ہوتا ہے یا نہیں ہوتا.
0: ہاں ہاں.
1: انہوں نے کہا کہ پروگرام اتوار کے دن ہوتا ہے 5 سے 6.
0: ماشاء اللہ.
1: اس لیے پھر اسے پتا کر کے میں آج پھر آپ کے لیے کہیں بھی نہیں گیا اور بیٹھا, اور انشاءاللہ کوشش کروں گا کہ آئندہ جتنے آپ کے پروگرام ہوں مجھ سے یہ رہے نہیں اور مجھ سے کبھی بھی نہ رہیں, کوشش کروں گا. میں
0: اتنا فکر مند تھا, میں نے کہا جو روزانہ ہمیشہ سارے کام چھوڑ کے ہمارا پروگرام سنتے ہیں, پتہ نہیں ایک دن سے کال, ایک ڈیڑھ دو مہینے سے کال نہیں, کیا وجہ ہو سکتی ہے. میں بہت پریشان تھا اس کے لیے.
1: میرے آپ کا نمبر میرے پاس تھا, میں نے کہا کہ مصروف ہوں گے اس لیے میں نے آپ کو کال نہیں کی.
0: میں نے کوشش کی, ایک نمبر پہ آپ کی کال آئی تھی تو میں نے کوشش کی, وہ نمبر بند جا رہا تھا, میں نے کہا شاید کسی اور کا نمبر.
1: کچھ دن اس کا نیٹ ورک بند تھا.
0: بہرحال میں نے کوشش کی تھی پوچھنے کی, کوشش,
1: نمبر کھلا ہوا ہے.
0: اور پھر میں نے دعا بھی کی تھی اس پروگرام, لائیو پروگرام میں دعا کی تھی, میں نے کہا اللہ پاک آسانی کرے کہ کوئی ایسی پریشانی تکلیف کی بھائی کوئی ایسی ہم
1: جس کی وجہ سے آپ کے پروگرام میں شرکت میں نہیں کر سکا اس کے لیے میں معذرت خواہ.
0: کوئی بات نہیں, کوئی بات نہیں, کوئی بات نہیں,
1: کیونکہ غلطی میری ہے کہ مجھ سے یہ پروگرام کچھ 6-7 پروگرام آپ کے رہ گئے نا.
0: ہاں بے شک.
1: وہ اس وقت پروگرام جب عید سے پہلے آپ کے ہوئے تھے, پھر اس کے بعد میں نہیں آیا چھوٹی عید کے بعد.
0: ہاں ہاں.
1: اور اب انشاءاللہ کوشش کروں گا کہ آپ کو کوئی پروگرام مجھ سے رہے نہیں اور آپ کو کوئی مجھ سے شکایت نہ ہونا.
0: اور آج کا پروگرام سنا ہے؟
1: آج کا پروگرام سنا ہے. اور یہ جو کہانی آپ نے بیان کی ہے نا,
0: جی سر,
1: جب آپ یہ کہانی پڑھ رہے تھے نا,
0: جی,
1: تو میں نے جو دو سوال سوچے تھے وہ صحیح تھے, اور تیسرا سوال جو تھا وہ مجھ سے غلط, مجھے میں نے جو سوچا تھا وہ نہیں.
0: جی جی جی جی جی.
1: یہ دو سوال جو تھے یہ میرے ذہن میں یہی دو تھے جو آپ کے وزیر اس کے پاس لے کے گیا نا.
0: صحیح بات ہے. اور تیسرا آپ نے کیا سوچا تھا؟
1: تیسرا میں نے اولاد سمجھا تھا لیکن وہ غرض تھا.
0: اچھا ٹھیک ٹھیک.
1: اور بس اتنی کوشش میں کیا. باقی آپ کے پروگرام میں جو یہ سوالات ہوتے ہیں بڑے سبق آموز اور بڑے اچھے سوالات ہوتے ہیں, جس کی وجہ سے بہت سی چیزیں ہمیں سوچنے پر مجبور کر دیتے ہیں یہ سوالات.
0: جی سر.
1: اور یہ پہلا سوال تھا جو سچ ہے زندگی ہے نا.
0: جی جی جی.
1: یہ موت ہے
0: اور دنیا کا جھوٹ جو ہے وہ موت ہے.
1: اگر موت ہے نا وہ ہم بھول اس لیے ہیں کہ ہمیں یقین نہیں ہے کہ ہمیں دنیا سے جانا ہے نا.
0: جی جی جی جی.
1: اگر ہمیں یقین ہو جائے کہ یہ دنیا 4 دن کی ہے تو ہم یہ لالچ, یہ ہرس, یہ دوسروں کو دھوکے دینے, یہ تمام چھوڑ دیں گے.
0: بے شک چھوڑ دیں گے.
1: ہم اگر قبرستان میں بھی کھڑے ہو نا پھر بھی ہم ہمارے آگے جو ہے دوسرے کو ہم قبر کے میں نیچے اس پر جو ہے وہ مٹی اور یہ ڈال رہے ہوتے ہیں, لیکن پھر بھی ہمیں یقین نہیں ہوتا کہ ہم نے بھی یہاں پر آنا ہے.
0: کیونکہ دنیا کی محبت دل کے اندر ایسی اتری ہے نا کہ خوف خدا, خوف قبر, خوف اللہ کے سامنے قیامت کے دن کھڑے ہونا ہے, سب کچھ ہم بھلا چکے ہیں.
1: یہ اس لیے بھول گئے کہ ہمیں یقین نہیں ہوتا. ہم کہتے ہیں کہ اگر دنیا سے چلے جائیں گے تو مٹی کے اندر پھر پڑے رہیں گے, کوئی حساب کتاب نہیں ہوگا.
0: ہاں یہ حالانکہ یہ جھوٹ ہے.
1: یہ جھوٹ ہے. اگر یہ اگر جس شخص کو یہ یقین ہوتا ہے کہ یہ حساب کتاب ہوگا وہ کبھی بھی زندگی میں کسی کو دھوکہ نہیں دیتا, کسی کے ساتھ جھوٹ نہیں بولتا, اور وہ پیسے دولت کی لالچ میں کبھی اتنا آگے نہیں جاتا کہ دوسروں کو نقصان دے.
0: بے شک.
1: اور جو لوگ اس بات کو مانتے نہیں ہیں وہ جو ہے وہ آگے چلے جاتے ہیں اور وہ دھوکے بھی دیتے ہیں اور فریب, تمام چیزیں اس کے اندر آ جاتی ہیں. یہ اگر ایک برائی انسان کے اندر آ جائے نا تو تمام جتنے برائی ہیں وہ تمام آ جاتی ہیں.
0: بے شک آ جاتی ہیں, بے شک آ جاتی ہیں.
1: اور دوسرا سوال بھی آپ کا اچھا تھا جو زندگی کے بارے میں تھا نا.
0: جی جی جی.
1: یہ بہت میٹھی ہے زندگی.
0: میٹھی بہت زندگی ہے,
1: کیونکہ یہ تقریباً زندگی جو ہے 60 یا 70 سال کی ہوتی ہے.
0: जी सर,
1: ज्यादा से ज्यादा 80 तक चले जाएं।
0: जी सर,
1: लेकिन हम जो है हम जितना हमारे पास जितना हम जमा करते हैं, जितने महल बनाते हैं, जितने ये करते हैं, वो ऐसे करते हैं कि हम क्यामत तक जिंदा रहेंगे।
0: बेशक बेशक,
1: इसलिए ये जो है झूठ जो है, ये जिंदगी जो है ये झूठ है, हम इसको मानते नहीं है ना।
0: बेशक बेशक,
1: अगर माने तो फिर तो हमें झूठ लगेगा, ये तमाम चीजें जो है इतनी हम जमा नहीं, हमसे जो अगली नस्लें चली गई हैं वो इतना ज्यादा जमा भी नहीं करती थी। हाँ। और इसके अलावा जो उनको इतनी लालच भी नहीं थी, वो कहते थे कि ये आरजी हैं
0: और थोड़े पर राजी थे, थोड़े पर राजी थे,
1: वो इसलिए राजी थे कि वो कहते कि हम मुसाफिर हैं इस दुनिया में, और मुसाफिर हैं, और मुसाफिर की जो जिंदगी होती है, हम इस दुनिया में मुसाफिर आए हैं, और वो जो मुसाफिर जिंदगी को समझते थे, इसलिए वो जो है वो इतनी लालच नहीं करते थे, उनको उनके पास इतनी दौलत और इतनी इस चीजों का ख्याल नहीं होता था, इसलिए नहीं होता कि वो इंसान से मोहब्बत करते थे।
0: बहुत प्यारी,
1: उनकी मोहब्बत इन चीजों से नहीं होती थी।
0: बहुत प्यारी,
1: आपने गरज के बारे में कहा था, गरज एक ऐसी चीज है ना, गरज के लिए इंसान हर चीज कर लेता है,
0: हर एक चीज कर लेते हैं,
1: क्योंकि गरज के लिए ऐसा होता है कि इंसान की जस्ट जिस दफ्तर में काम करता है, जिस इदारे में इंसान की गरज होती है, वो ऑफिसर की जितनी बातें हैं वो तमाम बर्दाश्त करता है। वो सिर्फ गरज की वजह से।
0: जी जी,
1: अगर ये गरज ना हो तो वो उसकी एक बात भी बर्दाश्त ना करे, अगर ये गरज ना हो। गरज की वजह से बहुत सारी चीजें होती हैं इंसान करता है, और गरज एक ऐसी चीज है जो बिल्कुल बहुत मीठी है, और जैसा आपने कहा बिल्कुल वैसी है।
0: जज़ाकअल्लाह, बहुत प्यारी।
1: और आपके प्रोग्राम में मैं आ गया हूँ, और आपके टांग के जितने सुनने वाले हैं, नेमतुल्लाह रही साहब हैं, आबिर साहब हैं, और मुलाजम दुकानदार साहब हैं, इन तमाम को मैं सलाम पेश करता हूँ। आपका एक ऐसा प्रोग्राम ये होता है जो जिससे बहुत कुछ सीखने को मिलता है, और बहुत कुछ मैंने जिंदगी में सीखा है, वो मेरे जो बाल बच्चे हैं, मेरी फैमिली है, वो मेरे साथ सुनती है और बहुत कुछ सीखती है। और इतना अच्छा प्रोग्राम पेश करने पर अकरम मेहर साहब, आपको मैं सलाम और कुछ ज्यादा पेश करता हूँ कि इतना अच्छा प्रोग्राम पेश करें।
0: जज़ाकअल्लाह, खुश रहें, आबाद रहें, और हमारे साथ
1: आपका मैंने ले लिया, जिसके लिए मैं आपका शुक्रगुजार हूं। इंशाल्लाह अगले हफ्ते से मैं प्रोग्राम में बाकायदगी से आऊंगा, और कोशिश करूंगा कि आपके प्रोग्राम जैसा मौजू होता है, जैसी बातें होती हैं, जैसा जैसा आप प्रोग्राम पेश करते हैं, और उस मैं जो कॉल करूं कि मेरा मयार भी ऐसा हो कि आपके प्रोग्राम के मयार के मुताबिक हो, और मेरी कॉल आपको सुनने वाले तमाम को अच्छी लगे।
0: माशाल्लाह, बहुत शुक्रिया, बहुत शुक्रिया, मेहरबानी, खुश रहें, आबाद रहें जी। ये हमारे साथ रजान साहब, डेढ़ महीने से हमारा प्रोग्राम नहीं सुन रहे थे, और फिर हमने गिला किया तो कहा कुछ मसरूफियात थी, और दूसरा टाइम भी मालूम नहीं था, जिसकी वजह से सुनते रहिए हमारे साथ, हमारा प्रोग्राम भी शुरू है, मैसेज भी आए हैं, हम मैसेज को शामिल करेंगे, लेकिन फिलहाल थोड़ी सी कॉल। वालेकुम सलाम। वालेकुम सलाम,
2: क्या हाल है? ठीक ठाक,
0: अल्लाह का शुक्र है। आप कौन और कहाँ से बोल रहे हैं?
2: मैं पेजू से बोल रहा हूँ, सैयद मोहम्मद ड्राइवर
0: जी, मुझे हर कला है वही प्रोग्राम से जी।
2: खैर बराबर
0: वक्त तेरी जिंदगी, देर टाइम ना बाद याद कुड़ दे दे खैर की।
2: ड्राइवरी मसला
0: है,
2: कल लाया हूँ, कल नहीं लाया, होश मेरी था पूरी ग्राम आर वेदा है।
0: हाँ हाँ हाँ,
2: माशाल्लाह डेर खिला टॉपिक करा वड़ा है वो।
0: आओ जी,
2: डेर ऐसा जबरदस्त कहानी वाह, हम तो खाली उर्दू की बसे राजी ना आवाज के खास हो।
0: रा रा
2: देखिए राखे तत्लवे वेदाई वाह, वाकिया बदर तो बयान को।
0: हाँ जी, वाह है
2: सदर बाजार रबानी उगोरा सदर बाजार तलाड़ू जमार चले चिड़ियाघर ते
0: बोदा
2: चिड़ियाघर तो जबरदस्त टिकट खला दर्द रूम होता उपाता हो माता उपाता ना चिड़ियाघर वाले तो पैसे टिकट रहा तो लेडीज वेडीज
0: टाइम
2: लेडीज लाओ, तीन लेडीज का اخیری بار مار چلے یار ما تو زورا پتا کورا نہ لگی جے لیڈیز کے فائدہ کو تو دار وسا چے لیڈیز دا کیا تا سے نہ تو ماتا وہ تو ساتھ روانا و لیڈیز سرائے کا وجا لیڈیز دا
0: وا دار
2: تو زور تا کو جے یہ تا زنانی ہے
0: آج زنانی ہے
2: اندا پرے و دے ویلا زنانی لا تے ما ہوتا
0: بس خمبرا پروگرام لکا دغ شی کا نا اردو شی کا نا بیا پشتو چې زنه سر جگہ دے اخلاص او اردو چې بیا اخلاص جگہ دے سن بیا ټکی ر سرا کنه بیا اغلا وجی بیا ټول چوک پروگرام چوک پشتو شی کوي چوک سرای کی شی کوي ټیک تا چوک خټک وزب شی کوي ازې په اردو شی کوم بیا بے شک یو جہان خوشحال سے آباد ہو سے جی کال کا
2: مہربانی
0: ہے ہے ہے

ओके सी वेलकम एक और स्टूडियो में से और दुन को दादा मनवास है और किस्मत हले से वहां दिमी शवाज दूर से अवश्य जनाब मैनेजर से प्रोग्राम और मां प्रोग्राम लीड जबरदस्त रवान ने जैसा प्रोग्राम हो सुमर तारीफ से कम भी से टोल और दुन को ताने के लिए इख्तरामात डेरे मनन से किस्मत अली रजा से उस विषय के नाम से बस उस खूब ने कहे खास مش لہ چکم دے کنا اس سن سے فیڈ بیک رکھوا چی ویش کنا بس چکم دے کنا بس اس خوبن ویرا غلائی کنا رضا سے چکم دے کنا اکثر پروگرام وری خوڑے ہیر پ سخت ہے سر اور وی خیر چے گلا یو اخن فری چکم دے کنا اغا وجو تو چٹکاں او بل چکم دے ڈیلیشی کلا بل چٹکاں او بل ڈیلیشی بہر حال وچ تکلیف سر پروگرام اور فور

अच्छे भाई, मैं हर शाम आपके शो चेक करती रहती हूँ, आज नहीं क्या, इसलिए मुझे आपके आने का पता भी नहीं चला है। आपके भाई आपने साथ सानी भी लाए हो, आओ कहने से भाई, काश मैं भी आपकी बांची की बातें सुन, फिर भी अपने साथ बातें हो बीचे हो अपने साथ शो में, आओ कहना पर नर्म कहना वाले वगैरह तब बस पता नहीं था खासी नो तो दुखे ब वो सारा पास ही देखा जमा खोरे नो दाच भी यार मा भी यार है मा यार में निश्ता दाच भी यार है मा यार में निश्ता नो दाप मीने इतिबार में निश्ता ए दाच भी यार है मा यार में निश्ता दाप मीने इतिबार में निश्ता दाचे सुर्खी में पर रुखसार निश्ता ए दाचे सुर्खी में पर रुखसार निश्ता दादा मुदो मुदो करार में निश्ता वेल दे ना ओके खा खुश है लेर खा ډیر شکریہ دی ادا کوم چې په دومره سړی شي دې مشتا پروګرام وکړو مسله دې تر تابات کامین سو ممن سي دې تاسو ټول سره حاضر بچان کرن فرمولو ورشه میرال نه یا منال هم فرا هم غوري اپی نادی باسي ریم نه باسي سره پختورانی ازبینه منها ما سو مت دې ډیټیکیټ وی قبر دراشه رتا جانا پرڑمی وڑی دی نیمگڑی ارمنو نا دیلان بیٹھنی اوکی ہاں من نا خوش آلا شی کل گلو مرڈی ناشی برکیوی چی چی مسافر شی بیا بار آشی دا تور خور مسافر کل آرازی نا